अमै दृष्ट शुभ कर, अमै दृष्ट शुभ कर हरे अग पाप सकल मल, काम क्रोध अर लोभ मोह बस करे सबे बल, सदा सुख मन वसे दुख संसार खोवे, गुर नव निद दरियाओ जन्म हम कालख तोवे, गुर नव निद दरियाओ जन्म हम कालख तोवे, सो कहो टल गुर सेविय, टल पाठ जी कहते ने, सो कहो टल गुर सेविय अहनस सहज सुभाए, दर्शन परसे गुरु के जन्म मरण दुख जा, चरना ते टैपिया जीवन पहला ता ना दा जीवन से हुन अंदरों जी उठिया। कई बंदे ना दे चंगे हुंदे ने मेरे वर्गे, अंदरों ऐड़ा ही लगदा है उन्हां दे ना नाल, धर्म सिंह अधर्म, अंदरले अधर्मी बाहरले धर्मी, बाहरले सज्जन अंदरले कुसज्जन, बाहरों जेब औरंगजेब ते अंदरों फरेब, जीवन ना दा जीवन काया दा जीवन, अंदरों जी उठिया क्योंकि जी दान दे भगती लायन हर सो लैन मलाए, गुरु नानक देव जी दे चरणा दी छो भी होई ते नेत्रा राही एदे अंदर एक जीवन भी इंस्पिरेशन, जीवन दी इंस्पिरेशन भी मिल गई। तो सत्संग जी दासना इथो चलिया सी के किसे साधारण किता करन वाले ने ना गाली कड्डी, ना टंगो पकड़ घसीटिया ते ना ठुड्डा मारिया, ओ बड़ा धार्मिक बंदा सी। कई बारी पिंडां विच रहण करके एक तजर्बा होया है दास नूं, तुसां तां चोखे देर दे इधर आ गए हो पर पहले बंदिया नूं पता होवे, जिमीदार बड़ियां खेचलां करके मुशक्कतां करके अद्धी अद्धी राती उठ के कंडियां दे सिर ते सप्पां दे सिर मधोल मधोल के खेत नूं बीजण ते करदा है, बांहदा है, सुहागे देंदा है, धरती बणांदा है, जदों मैदे वर्गी हो जाए हुण कल नूं इहने बीज पाउणा है, इन्हें धरती नूं बोना है, लेकिन कुदरत दे रंग राती बदल चढ़िया मोले तार मीह वस गया, इहदी सारी मेहनत होर पिछे पै गई ते मीह वसिया, बीजण ते कीती हुई धरती सख्त हो गई, कड़वी हो गई, बहुत सख्त हो गई, हाले मेहनत होर दरकार सी। एन कई बारी सुखमनी साहिब पढ़दिया, गुरबाणी दा कीर्तन करदिया, होर नितनेम आदर करदे हां, गुरु साहिब जी दे आशे नूं हिम्मत नाल सूझ बूझ नाल आले दुआले दी सोबत ते कुरब दे असर नाल निभांदियां निभांदियां मन बीजण ते होया हुंदा है, ते जदों काम क्रोध लोभ मोह हंकार या शब्द स्पर्श रूप रस गंध दी बारिश ही नहीं पैंदी, गड़े मार भी हो जांदी, धरती सख्त हो जांदी। जीवन दी गल बन चली सी क्योंकि बाबा नानक उत्थे पहुंच चुके सन, लेकिन होमे दी ऐसी बारिश होई कि इहदा मन फिर करड़ा हो गया। इस तरह धर्म दी कई वारी जड़ी हंगता हुंदी है, बड़ी लतीफ हुंदी है, बड़ी महीन हुंदी है, बड़ी फाइन हुंदी है, ते इहनू डॉक्टर भी कोई बाबे नानक वर्गा ही दूर करे ता करे, हर किसी दा कम नहीं होया करदा। इह धार्मिक बंदियां नूं भी कई वारी रोग ते जरासीम चुमट जांदे ने, बाबे नानक ने उहदा उद्धार कीता, ओदे बदौलत कई होर नां नूं वी इह पता लगा कि खुदा इक जगह नहीं है, खुदा हाजर बबद दाएं बबी दीदार पाकिशरा, न गिरदावे दरो हायल न दरियाओ न साहला, चिरा बेहूदा में गर्दी बसहराओ बदश्त है दिल, चुआ सुल्तान खूबा करदा अंदर दीदा मंजल हा। भाई नंद लाल साहब जी गोया गुरु गोबिंद सिंह जी दे मकबूल तरीन सिख कहंदे ने, ते इसलिए गुण गाउण नाल परमेश्वर दा जस गाउण नाल परमेश्वर नूं ना कोई फायदा हुंदा है, ते ना गाउण नाल ना कुछ ओहदा कटदा है। ठंड लगदी है, सूरज चमक रहा है, धुप विच बह जाओ ता सूरज दा कुछ वधदा नहीं, ते जे ना बैठो ता ओहदा कटदा कुछ नहीं। कुर्रा हवाई चल रहा है, इह तो फायदा उठा लो ता इहदा कुछ वधिया नहीं, ते जे हुस्सण विच बैठ के कोई होर रोग लाउणा है ते ओहदा कुछ कटिया। गुरु साहिब जी फरमांदे ने, ऐ इंसान हुजता ना कर, तेरे उत्ते परमेश्वर दे तां बेअंत बेअंत एहसानात ने, ते तू उस दे जिन्ने भी गुण गाए ओ थोड़े ने ते बजा ने। बाबे नानक नूं तां एडा चाओ सी सत्संग जी, मोंडी बाबा जी तां एडे चाओ विच आउंदे ने। जपजी साहिब दी 32वीं पौड़ी दा ध्यान करो, दिमाग विच लियाओ, ओहदे विच सतगुरु जी दा चाओ कुछ नजर पैंदा है। हे मेरे मालिक, तेरे च एक नहीं अनेकां गुण ने, अनेकां गुणां दे मालिक, मैनूं चाओ भी कनेरा है।
تیرے گن بیان کراں لیکن مجبوری ہے او اے کہ تیرے گن بیانت نے میری زبان ایک ہے گیبوں آواز آئی پھر کی چانا ہے بابے آکھیا یہی چانا ہاں کہ ایک زبان نو لکھ زبانہ وچ بدل دے پھر میرے گن کہہ پائے گا غیبی آواز حضور نے آکھیا نہیں نہیں ہے گن ندان تیرے بیانت گن تے وصف نے بی لکھ زبان بھی تھوڑی ہے بی لکھ زبان ایک تو لکھ زبان لکھ تو بی لکھ زبان تے اے دے نال میں کہندا ہی جاواں کہندا ہی جاواں کہندا ہی جاواں یہ دراصل چاؤ ہے ایک دوجی بھو لکھ ہوئے لکھ ہووے لکھ بیس لکھ لکھ گیڑا آکھیا ہے ایک نام جگدیس گرو صاحب جی سانو صحت دیندے نے کہ بنی نو انسان یہی ایک طریقہ ہے پرمیشر نال ایک مک ہون دا واسلے حق ہون دا یہ طرح ایو تا وے ہے ایو تے ٹنگ ہے ایو ہی جگتا ہے کتھے دی کتھے پہنچن دی پرمیشر دے در حاضر ہون دی واسلے حق ہون دی ایک ایش ہون دی یہ طرح پت پبڑیا چڑیا ہوئے اکیس میں لے ایک ایشور اس دا روپ بن واسطے سانو او دے گن گاؤنے چاہیدے نے جنا گن گائے اونا شوق نال ذوق نال اما تے اتشاہ نال آکھیا پرمیشر نے میرے سر اوپر ہاتھ تر کے مینوں ایک داد بخشی ہے نام رقم دے دیتا ہے ہن میں مالا مال ہو گیا ہاں ہن میں صاحب زر ہو گیا ہاں آؤ اساں سارے رل کے اے تک گاویے میرے ہیرے ہردے وچ رتن نام ہر وسیا دنیا دے رتنا جواہراتاں زمرداں پنیاں نیلم تے انہ لالاں دی کوئی قیمت ہے لیکن رتن نام امولک ہے اے دی کوئی قیمت نے تے گردیو کہندے نے مینوں تاں اے دے کے پرمیشر نے مالا مال کر دیتا ہے۔